अमेरिकी सदर डोनाल्ड ट्रंप फौज के ईरान ते वरन हमलन जो हुकुम दई छो है। अमेरिकी अखबार वॉल स्ट्रीट जर्नल मूजिब अमेरिका ए इसराइल गडियल तौर ते ईरान की तवानाई वार हंधन के निशानो बणाण की रिथाबंदी कर रहा है। ईरान ते हमला हलंदड़ हफ्ते कें भी वक्त थी सन काबीना के खिताब कंदे अमेरिकी सदर डोनाल्ड ट्रंप है त अमेरिका ईरान के खतरनाक तरीके से निशानो बणाई जै बाद ईरान गालिन मुआहदे लाय मिंटू कंदो। हमलो करे भजण वारो दौर खत्म थी चुको। गलत अंदाजो लगाए थींदड़ कार्रवाई जा नतीजा भोगणा पवंदा। ईरानी फौज अमेरिका इसराइल के खबरदार करे छड्यो। खातमुल नबिया हेडक्वार्टर के आला तरीन कमांडर मेजर जनरल अब्दुल्ही चयो आहे त अमेरिका ए संदस भाड़े जे फौजन के अंदाजो थी वयो हुंदो त संदन सामान में कफन लाजमी शामिल होण घुर्जे। ईरानी फौज वट दिफाई सलाहियत भी आहे। इरादो ए भरपूर जवाब डण जी सघ भी मौजूद आहे। ईरान अमेरिका सां जंग में सहकार ते बरतानिया के खबरदार करे छड्यो। ईरानी परडेही वजीर अब्बास इराकची जो बरतानवी हम मुंसिब सां फोन ते राब्तो। ईरान ते हमले में अमेरिका सां सहकार के नाकाबिले कबूल करार ॾेई छड्यो। अब्बास इराकची चयो त ईरान खिलाफ हमलन में सहकार जा बरतानिया के नतीजा भोगणा पवंदा। उमान वेझो आबनहर मुज में ऑयल टैंकर ते हमलो। इंजन के नुकसान पहुचण बाद बहरी टैंकर सफ़र रोके छडि॒यो। برطانوی میری ٹائم حملے کی تصدیق کرے چڑی۔ سندھی ایسوسیشن آف نارتھ امریکا پاکستان میں نئے انتظامی یونٹس کے قیام میں سندھ کے ورانگے بابت نئے سیاسی مہم تے گنتی ظاہر کرے چڑی۔ سندھ کے سلامتی احتیاط ریڈ لائن قرار سانہ اگوانن چیو ہے تو سندھ کے ورانگے تاریخی سرحدن کے تبدیل کرن یا صوبے میں انتظامی یونٹ قائم کرن بابت سیاسی موم قبولن جوگو نہ ہے۔ حیدرآباد کے حالہ ناکے والے علاقے بھرساں قائم قدیمی گوٹ سومار میر بہار کے رہواسن جو گوٹ جو رستو بند کرنے خلاف احتجاج۔ مظاہرین قومی شاہراہ تے دھرنو ہنی روڈ بند کرے چھڈیو۔ گوٹھانن موجب رستو بند کرن گوٹ خلاف سازش ہے۔ رستو نہ کھولیو ویو تو احتجاج جو دائرو ودھایو ویندو۔

अमेरिकी सदर डोनाल्ड ट्रंप फौज के ईरान ते वॾनि हमलनि जो हुकुम ॾेई छॾियो. अमेरिकी अख़बार वॉल स्ट्रीट जर्नल मूजिबि अमेरिका ऐं इसराइल गॾियल तौर ते ईरान जी तवानाई वारनि हंधनि खे निशानो बणाइण जी रिथाबंदी करे रहिया आहिनि. ईरान ते हमला हलंदड़ हफ़्ते कंहिं बि वक़्तु थी सघनि था. काबीना खे ख़िताब कंदे अमेरिकी सदर डोनाल्ड ट्रंप चयो हो त अमेरिका ईरान खे ख़तरनाक तरीक़े सां निशानो बणाईंदो, जंहिं बाद ईरान ॻाल्हियुनि ऐं मुआहिदे लाइ मिनतूं कंदो. हमलो करे भॼण वारो दौर ख़तम थी चुको. ग़लति अंदाज़ो लॻाए थींदड़ कार्रवाई जा नतीजा भोगणा पवंदा. ईरानी फ़ौज अमेरिका ऐं इसराइल खे ख़बरदार करे छॾियो. ख़ातमुल नबिया हेडक्वार्टर जे आला तरीन कमांडर मेजर जनरल अब्दुल्ला चयो आहे त अमेरिका ऐं संदसि भाड़े जे फ़ौजनि खे अंदाज़ो थी वियो हूंदो त संदनि सामान में कफ़न लाज़मी शामिल हुअण घुर्जे. ईरानी फ़ौज वटि दिफ़ाई सलाहियत बि आहे, इरादो ऐं भरपूर जवाब ॾियण जी सघ बि मौजूद आहे. ईरान अमेरिका सां जंग में सहकार ते बरतानिया खे ख़बरदार करे छॾियो. ईरानी परॾेही वज़ीर अब्बास इराकचीअ जो बरतानवी हमनसिब सां फोन ते राब्तो. ईरान ते हमले में अमेरिका सां सहकार खे नाक़ाबिले क़बूल करार ॾेई छॾियो. अब्बास इराकची चयो त ईरान ख़िलाफ़ हमलनि में सहकार जा बरतानिया खे नतीजा भोगणा पवंदा. ओमान वेझो आबनार मुज़ में आयल टैंकर ते हमलो. इंजण खे नुक़सान पहुचण बाद बहरी टैंकर सफ़र रोके छॾियो. برطانوی میری ٹائم حملے جی تصدیق کرے چڑی. سندھی ایسوسیشن آف نارتھ امریکا پاکستان میں نئے انتظامی یونٹ جی قیام ایں سندھ کے ورانگے بابت نئی سیاسی مہم تے گنتی ظاہر کرے چڑی. سندھ کے سلامتی اعتعاد ریڈ لائن قرار سانہ اغوانن چیو ہے تے سندھ کے ورانگے تاریخی سرندن کے تبدیل کرن یا صوبے میں انتظامی یونٹ قائم کرن بابت سیاسی موم قبولن جوگو ناہے. لاڑکانے ویجو بن بھائرن سمیت ٹرے نینگر پانی جے کھڈ میں بڈی فوت. گوٹھ میں پیر ترکن سبب جھانگارا میں 5 سالن جو محمد حسیب 6 سالن جو سعید ہیں سندس بھاؤ 3 سالن جو رضوان کلوڑو پیر ترکن سبب پانی جے کھڈ میں کری بڈی فوتی ویا. وارسن موجب نینگر رومبے تے ویل مانن کے مانی نہیں واپس گوٹ اچی رہا ہوا تے رستے میں پیر ترکن سبب پانی جے کھڈ میں کری فوتیا ہیں. ٹن نینگرن جا لاش گھر پہنچن تے امڑن کے دورا. گوٹ میں سوگ چھائل ہے.